0: वो ऐसी जगहों पर जो है ना आपने एहतियात के साथ जहाँ सड़क से गुज़रना है सड़क के तमाम कवानीन और हुकूक की रियायत करते हुए मज़ीद इस सिलसिले में एक बात ये है कि यानी ये तेज़ रफ़्तार के हवाले से अगर हम बात करें तो तेज़ रफ़्तारी का सबसे बड़ा नुकसान ये है कि हादसा अगर पेश आ जाए तो उसकी शिद्दत जो है ना कई गुना बढ़ जाती है। कम रफ़्तार होने वाला जो हादसा है ये मामूल नुकसान तक महदूद रह सकता है, लेकिन ज़्यादा रफ़्तार में हादसा ये जानलेवा बन सकता है। तो जैसा कि हमारे मेहमान ने कहा कि ट्रैफिक जो डिपार्टमेंट है जनरल ट्रैफिक डायरेक्टरेट की जानिब से बार बार ये आगाही मुहिमात चलाई जाती है, बताई जाती है कि भाई आप रफ़्तार की हद मुकर्रर यहाँ की गई है, जो तयशुदा जो रफ़्तार लिमिट है इसका आप ख़ास ख्याल रखें। तो जो भी हमारे इस प्रोग्राम को सुन रहे हैं इस बात को यानी आप जहन नशीं कर लें या अमल दरामद करें इस पर और फॉलो करें कि रफ़्तार की हद को सिर्फ कैमरे से बचने के लिए नहीं बल्कि अपनी और दूसरों की हिफाजत के लिए संजीदगी से इन बातों पर अमल दरामद करेंगे और पाबंदी करेंगे बेइज़्ज़ती ताला। सामिन इकराम, अब हम एक और नुक्ते की तरफ आगे बढ़ रहे हैं। चूँकि ट्रैफिक सेफ्टी के हवाले से बात हो रही है तो यहाँ एक काफ़ी अहम बात आ जाती है कि पहली बात यह है कि क़तर में मुख्तलिफ कौमियतों सकाफ़तों से ताल्लुक़ रखने वाले लोग हैं यहाँ काम कर रहे हैं। रोज़ाना जो है ना हज़ारों अफराद सड़कों पर कभी पैदल चलते हैं, खुसूसन मज़दूर इलाक़ों की बात करें, मार्केट्स की बात करें, सनती इलाक़ों की बात करें तो रिहायशी मकामात के हवाले से भी एक ही बात है। तो चाहे मज़दूर वहाँ हों या ना हों दोनों हालत में ही रिहायशी मकामात पर लोग इधर उधर पैदल चलते हैं, पाईचारी होती है। तो यहाँ किस तरह के हादसात पेश आते हैं और इन हादसात के असबाब क्या हैं, वजूहात क्या हैं और इससे हम कैसे बच सकते हैं, इस सिलसिले में हम बिज़्निल्लाह ताला वजाहत तलब करेंगे हमारे मेहमान फर्स्ट लेफ्टिनेंट सुल्तान अहमद अस्वेदी, जिनका ताल्लुक़ ट्रैफिक अवेयरनेस डिपार्टमेंट से है। سيادة الملازم الأول سلطان أحمد السويدي من إدارة التوعية المرورية التابعة لوزارة الداخلية بدولة قطر. ننتقل للمحور التالي، وكما تعرف أن مثلا هناك في قطر ما شاء الله جاليات مختلفة عايشة ويعني ونوعية يعني مناطق اللي يعيشون فيها، فما هي ترى أسباب حوادث الدهس بين الجاليات وطرق الوقاية منها؟
1: أسباب حوادث الدهس عدم أخذ الحيطة والحذر الكافي من أخطاء الآخرين وعدم الالتزام بمعابر المشاة.
0: جميل. جیسا کہ ہمارے مہمان نے کہا سامعین کرام کہ سب سے اہم وجوہات میں ہے کہ آپ جو ہے نا دوسروں کی رعایت نہیں کرتے، جب دوسروں کی رعایت نہیں کرتے تو مسئلہ یعنی آپ ڈرائیونگ پر یہ مؤثر ہوتا ہے، آپ کو ضرور ڈرائیونگ کے دوران دوسروں کا خیال رکھنا ہے، یوں نہ سمجھے کہ آپ اکیلے جا رہے ہیں بلکہ آپ یعنی آپ کے اس راستے میں کئی سارے دوسرے افراد شریک ہیں، تو دوسروں کا ضرور خیال رکھیں اور اس طرح جو ہے نا اگر آپ دوسروں کا خیال رکھتے ہوئے گاڑی چلائیں گے تو آپ حادثات سے یعنی بچنے کا یہ جو نا امکان زیادہ ہے، لیکن اگر آپ صرف اپنا خیال کر رہے ہیں اور اپنا ٹائم دیکھ رہے ہیں اور اپنی طرح چلا رہے ہیں تو اس میں کئی مسائل اس کو پیدا ہو سکتے ہیں۔ اور مزید انہوں نے یہ بھی کہا کہ زیبرا کراسنگ جو ہوتے ہیں نا جہاں پر پائی چاری وغیرہ لوگ کرتے ہیں، وہ پیدل چلنے کے لیے جو خاص ایک وہ وہاں نشانی ہوتی ہے سڑکوں پر، تو ان کا بھی آپ نے خاص خیال رکھنا ہے گاڑی چلانے کے وقت، تاکہ جہاں سے اگر کوئی چل رہا ہے تو پھر آپ ضرور آپ نے کیا ہے گاڑی روکنی ہے، چونکہ یہاں بات ہوتی ہے کہ ان کا حق جو پیڈسٹیرین ہوتے ہیں ان کا حق زیادہ ہے، یعنی یہ ایک طریقہ ہے پورے ٹرافک سسٹم کو یعنی کنٹرول میں رکھنے کے لیے، یہ اس وجہ سے وہ اس طرح جو ہے نا قانون میں ترجیحات بناتے ہیں کہ بھائی جو پیڈسٹیرین ہیں جو پائی چاری جو پیدل چلتے ہیں وہ ان کا حق زیادہ ہے، اس کے بعد جو ہے نا پھر جو گاڑی چلا رہے ہیں ان کی بات آتی ہے۔ تو اس طرح جو ہے نا کہیں پر بھی اگر اس طرح زیبرا کراسنگ ہو، کوئی پیدل چل کے جا رہا ہو، تو آپ

0: और इस तरह जो है ना जब आपकी तवज्जो हट जाती है तो कुछ भी हो सकता है और फिर आप यानी मुख्तलिफ जो बड़े तरह के हादसा तो हो सकते हैं, इससे बचने का जो इम्कान होता है वो बहुत कम हो जाता है। तो जब हम इस बात को ईद की तातीलात से जोड़ेंगे तो यही बात होगी कि भाई ईद की खुशियाँ अपनी होती हैं, लेकिन आप इस ड्राइविंग के दौरान ख़ुद मोहतात रहें और आपकी खुशियों को ऐसे यानी मुस्तमर और जारी व सारी रखें, इस तरह से ड्राइविंग करें कि आप ख़ुद भी महफूज रहें, दूसरों को दूसरे भी आपकी जो है ना इस ड्राइविंग पर और ड्राइविंग के नतीजे में कोई ख़तरात का सामना न करें। तो कानूनी तौर पर भी यहाँ कोई इस तरह की कोई गुंजाइश नहीं है कि आप फ़ोन ड्राइविंग के दौरान जो है ना इस तरह फ़ोन यूज़ करेंगे। तो इस सिलसिले में यहाँ पर जो जुर्माना वगैरह भी है, लेकिन जुर्माने से बचने के लिए तो नहीं बल्कि अपनी जान से दूसरों की जान, अपनी जान, दूसरों के नुकसानात, अपने नुकसानात, तो इस तरह ये तमाम बातें अगर किसी कोई तमाम चीज़ों को अगर मद्दनज़र रखें तो बिज़्निल्लाह ताला वो इस तरह के हादसात से बचेगा और जितनी एहतियाती तदाबीर हम इख्तियार कर सकते हैं ये हमारे लिए ही मुफीद साबित होगी। तो मज़ीद हमारे मेहमान ने इस नुक्ते पर यह भी कहा था कि आपको पता है कि इस तरह के जब आप फ़ोन यूज़ करते हैं, मोबाइल यूज़ करते हैं, तो ये एक हादसा कई दीगर जो है ना ख़िलाफ़ वर्जियों का सबब बनता है। कैसे? वो ये कि आप जो रेड सिग्नल आप क्रॉस कर गए, ठीक है, चूँकि आप फ़ोन कॉल में मसरूफ़ थे तो या फिर फ़ोन वगैरह कुछ मोबाइल को देख रहे थे, छेड़छाड़ कर रहे थे, तो स्क्रॉल कर रहे थे, मज़ेदार बात है, स्क्रॉल कर रहे थे, लेकिन कहीं ऐसा हुआ कि आप पर जो सिग्नल वो रेड लाइट थी लेकिन आप वहाँ से गुज़र गए। फिर यानी रेड सिग्नल के हवाले से जो हादसात होते हैं वो तो बड़े ख़तरनाक किस्म के होते हैं। मज़ीद उन्होंने ये भी कहा कि ऐसे भी हो सकते हैं कि आप अपने फ़ोन कॉल में मसरूफ़ हैं और कोई ज़ेबरा क्रॉसिंग सामने आ गई और आपने उसे देखा ही नहीं, आपकी नज़र में पड़ी नहीं, या फिर एक मरतबा देखा था आपने तो देखा कोई लोग नहीं है, कोई आदमी नहीं है उधर, यानी जो गुज़रने वाला हो पेडेस्ट्रियन के हवाले से आपने कुछ नहीं देखा, लेकिन आप मसरूफ़ हो गए, लेकिन इस दौरान ही कोई दूसरा, इस असना में कोई दूसरा बंदा उधर हाज़िर हो गया, कोई जा रहा है, कोई रास्ता क्रॉस कर रहा है, तो इस तरह के हादसा जो है ना ख़तरनाक हादसात के सबब बन सकते हैं ये आपके इस तरह के मोबाइल यूजिंग। तो कोशिश करें कि यानी ज़रूर, बल्कि कोशिश नहीं, मैं तो ये कहूँगा कि ज़रूर इस जो है ना कानून की पासदारी करें और इसका ख़ास ख्याल रखें और इस आगही को आम करें, ख़ुद भी फ़ोन वग़ैरह यूज़ करने से दूर रहें, दूसरों को भी अगर कोई आपके साथ ड्राइविंग में कर रहा है और फिर फ़ोन कॉल वगैरह यूज़ करना चाहता है, फ़ोन यूज़ करना चाहता है, उस सिलसिले में आप भी उन्हें रोकें, बल्कि अफजल यही है कि कोई मसरूफ़ीत है, कुछ वजह है, आपको ज़रूर कॉल करनी है किसी को या आपने फ़ोन में कुछ देखना है, तो आप गाड़ी को कहीं रोक कर आप अपना मामला जो है ना उसे सुलझा सकते हैं। समय करम, अब जब बात आ गई यानी फ़ोन कॉल और फिर हमारे फ़ोन कॉल से हम चले गए मज़ीद, जैसे कि हमारे मेहमान ने कहा था, दूसरे हादसात के सबब बन सकते हैं, जैसे कि रेड सिग्नल। रेड सिग्नल का सबब, रेड सिग्नल के हवाले से ख़िलाफ़ वर्जी का सबब बन सकता है बज़ाते ख़ुद ये मोबाइल यूजिंग या फिर मोबाइल में मसरूफ़ हो जाना। अच्छा, तो अब रेड सिग्नल के हवाले से जो कानूनी क्या बात है सिलसिले में हम वजाहत तलब करेंगे हमारे मेहमान से, फर्स्ट लेफ्टिनेंट सुल्तान अहमद अस्वेदी, जिनका ताल्लुक ट्रैफिक अवेयरनेस डिपार्टमेंट से है। سيادة الملازم الأول سلطان أحمد السويدي من إدارة الدوائية المرورية التابعة للوزارة الداخلية بدولة قطر. تكلمنا عن خطورة استخدام الهاتف أثناء القيادة، وكما ذكرت أن ربما يسبب إلى مخالفات أخرى من قطع الإشارة وخطوط المشاة. فيعني بالنسبة لقطع الإشارة المرورية الحمراء، ما هي يعني الخطورة وما يعني نبي نعرف عن الجزء القانوني من هذا الشق؟
1: نعم، قطع الإشارة المرورية الحمراء تنص المادة 72 على 2 من قانون المرور أن عدم التزام سائق المركبة بإشارات المرور الضوئية ذاتية الحركة يعاقب كل بهذه المخالفة إلى غرامة مالية 6000 ريال وخصم 7 نقاط.
0: جميل. سامعین کرام, جیسا کہ ہمارے مہمان نے کہا کہ اگر کوئی اس طرح کے سگنل توڑتا ہے, سرخ اشارہ عبور کرنا کہتے ہیں اس کو, یعنی جہاں پر ریڈ لائٹ ہو اور اس وقت وہ گاڑی یعنی اسے پتہ نہیں کوئی مصروف ہے, اس وجہ سے وہ آگے چلا جاتا ہے, تو یہ ایک انتہائی خطرناک خلاف ورزی ہے جس پر پابندی لگائی گئی ہے. اور کہا گیا ہے کہ جیسا کہ ہمارے مہمان نے کہا کہ 72 رقم یہ نمبر ایک قانون ہے, قانون رقم 72, اور قانون نمبر 72 کے دوسرے شق میں, لہذا الشق الثانی صح من قانون رقم 72,
1: القانون 72 على 2 من قانون المرور.
0: جميل جی. سامعین کرام, جیسا کہ ہم نے بتایا کہ یہ دوسرے شق میں جو ٹریفک قانون کے حوالے سے جو قانون رقم 72 ہے, اس کے دوسرے شق میں اس بات کی وضاحت کی گئی ہے کہ جو کوئی اگر اس طرح جو ہے نا سرخ اشارہ کو عبور کرتا ہے تو اس کے لیے غرامہ, یعنی 6000 ریال غرامہ, اور مزید جو ہے نا آپ پوائنٹس لکھے جاتے ہیں اس کے لائسنس پر, یعنی 7 points. تو یہ اسے ہم پوائنٹس کو کیا کہیں گے, یہ پوائنٹس دراصل بلیک پوائنٹس ہیں, یعنی یہ آپ کوئی پازیٹیو نہیں ہے, نگیٹیو ہے. تو یہ یعنی سرخ اشارہ عبور کرنا, بالخصوص اگر ہم یعنی یہ تو ہر وقت سرخ اشارہ عبور, اس کی تو کوئی گنجائش ہے ہی نہیں, اور اس لیے جرمانہ کی جو رقم ہے وہ بھی کافی بڑی رقم ہے, 6000 ریال, اور 7 points بھی ساتھ ساتھ ہے یہ یعنی آپ کے لائسنس پر لکھی جائے گی. تو ویسے اگر چوراہوں پر بات کریں, چوراہوں پر جو سگنلز ہوتے ہیں تو یہ تو یعنی کس طرح کی جو جان لیوا ہو سکتے ہیں یہ آپ تصور بھی نہیں کر سکتے. تو اس وجہ سے یہ سخت جرمانہ ہیں, بلیک پوائنٹس ہیں, اور یعنی اس سلسلے میں بات یہ ہے کہ بھائی جب گاڑی یعنی آپ سگنل وغیرہ دیکھتے ہیں تو ساتھ ساتھ جو ہے نا گاڑی کنٹرول میں رکھیں, یہ کافی اہم بات ہوتی ہے تاکہ آپ جو ہے نا اس سے بچ سکیں, اس طرح کی کوئی حرکت صادر نہ ہو. اور بعض اوقات اگر رفتار اتنا تیز ہو کہ بھائی آپ روک ہی نہ سکیں گاڑی کو, تو یہ تو بہت ہی ایک یعنی غلط بات ہوئی نا. تو اس سلسلے میں ہم محتاط رہیں, اور ریڈ سگنل کے حوالے سے جیسا کہ ہمارے مہمان نے کہا کہ یہ قانون ہے اور یہاں یہ جرمانہ ہے, ساتھ ساتھ یہ سزائیں بھی انہوں نے سنائیں کہ یہ بھی یہ سزائیں. تو سزاؤں کی بات تو بعد میں, لیکن پہلے اپنی جان کی حفاظت ہے, اور یہ سب اس کا ہمیں پہلے خیال رکھنا ہے. جی سامعین کرام, مزید ہم ہمارے مہمان کے ساتھ ہے اور بھی آگے مزید گفتگو کریں گے, کئی سارے نکات اور بھی باقی رہ گئے ہیں, لیکن پروگرام کے اس مرحلے میں ہم ایک بریک کی طرف آگے بڑھیں گے. بریک کے بعد دوبارہ ہماری گفتگو جاری رہے گی فرسٹ لیفٹیننٹ سلطان احمد السویدی کے ساتھ, جن کا تعلق ٹریفک اویئرنیس ڈپارٹمنٹ سے ہیں, اور یہ آپ جانتے ہیں کہ ٹریفک اویئرنیس ڈپارٹمنٹ ایک ادارہ ہے, ذیلی ادارہ کہہ سکتے ہیں ہم اس کو, ادارۃ العام المرور کے ٹریفک جو ڈائریکٹریٹ ہے, جو جنرل ٹریفک ڈائریکٹریٹ اس کا ایک شعبہ ہے, اور جنرل ٹریفک ڈائریکٹریٹ یہ تو ادارہ ہے یا شعبہ ہے تابع وزارت داخلہ کا. تو ہماری گفتگو جاری رہے گی فرسٹ لیفٹیننٹ کے ساتھ, جڑے رہیے ہمارے ساتھ, ملتے ہیں ایک چھوٹے سے بریک کے بعد.
2: قطر's most heard radio station, FM 107. FM 107. دل سے دیسی.
3: دوستوں, سڑکوں پر مقرر کی گئیں یا ڈیزگنیٹڈ لینز میں چلنا, خاص طور پر چوراہوں اور ٹریفک سگنل پر ٹریفک کی روانی میں مدد فراہم کرتا ہے اور سڑک حادثات کو کم کرتا ہے. جب ہر شخص اپنی ڈیزگنیٹڈ لین میں چلنے کا اہتمام کرتا ہے تو نہ صرف سفر زیادہ آسان ہو جاتا ہے بلکہ سب کو اپنے راستے میں چلنے کی سہولت ملتی ہے. اس سے نہ صرف وقت کی بچت ہوتی ہے بلکہ حادثے اور رکاوٹوں کا خطرہ بھی کم ہو جاتا ہے. جب ہر شخص لین کا خیال رکھتا ہے تو نہ صرف سفر میں بہتری آتی ہے بلکہ سب کے لیے سیف انوائرمنٹ بھی بن جاتا ہے. چوراہوں اور ٹریفک سگنل پر لین میں چلنا روڈ ریج کو بھی کم کرتا ہے اور سب کو اپنی منزل تک جلدی اور اہم وقت میں پہنچنے میں مدد ملتی ہے. اگر ہم سب اپنی اپنی لین میں چلیں تو ہم نہ صرف اپنی بلکہ دوسرے لوگوں کی بھی جان کو محفوظ رکھ سکتے ہیں. روڈ سیفٹی کو اپنا کر ہم اپنے سفر کو بہتر اور سیکیور بنا سکتے ہیں. ट्रैफिक रूल्स का एहतराम करना हमारी जिम्मेदारी है जो सबके अमन और सेफ्टी के लिए जरूरी है FM 107 आपके महफूज सफर की ख्वाहिश करता है
2: Anytime, anywhere.
4: Yes, anytime, anywhere.
2: कभी भी और कहीं भी आप सुन सकते हैं FM 107. Log into our website urduradio.qa or download the app QMC now.
5: हर इंसान के पीछे एक कहानी है, एक जज्बा है, एक ख्वाब है, जहां उसके साथ सिर्फ जॉब टाइटल ही नहीं, बल्कि जिंदगी के रंगों का सफर है. एक प्रोग्राम जहां आप जानेंगे वो बातें जो दिल को छू जाएंगी, जहां कामयाबी का मतलब सिर्फ आपकी कुर्सी या ओहदा ही नहीं बल्कि असर है जो आप दुनिया पे छोड़ते हैं. एक नई रूहानी मुलाकात, एक नया जज्बा, एक नई सोच के साथ सुनिए प्रोग्राम बियॉन्ड द जॉब टाइटल हर संडे रात 8 बजे से आरजे सरवर मिर्जा के साथ ओनली ऑन एफएम 107 दिल से देसी.
2: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राब्ता करें,
3: आज ही राब्ता करें
2: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से. कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa.
6: आप सुन रहे हैं FM 107
7: FM 107
8: दिल से देसी.

بسم الله الرحمن الرحيم. وزیر اعظم و وزیر خارجہ شیخ محمد بن عبد الرحمن بن جاسم آل ثانی نے دوحہ انسٹیٹیوٹ فار گریجویٹ اسٹڈیز کے ماسٹرز پروگرام کے دسویں بیچ کی تقریب تقسیم اسناد میں شرکت کی. اس موقع پر متعدد وزراء, دوحہ انسٹیٹیوٹ کے بورڈ آف ٹرسٹیز کے چیئرمین ڈاکٹر عازمی بشارہ اور بورڈ کے دیگر اراکین بھی موجود تھے. شیرٹن ہوٹل میں منعقدہ اس تقریب میں مجموعی طور پر 246 طلباء و طالبات کو ڈگریاں دی گئیں, جن میں سے 163 طلباء اسکول آف سوشل سائنس اینڈ ہیومینٹیز سے, جبکہ 83 طلباء اسکول آف اکانومکس, مینجمنٹ اور پبلک پالیسی سے فارغ التحصیل ہوئے. یہ گریجویٹس 32 مختلف قومیتوں کی نمائندگی کرتے ہیں, جبکہ ان میں 100 طلباء ایسے بھی شامل ہیں جنہیں قطر فنڈ فار ڈیولپمنٹ کے تحت بین الاقوامی طلباء کے لیے ریاست قطر کے اسکالرشپ پروگرام سے معاونت حاصل ہوئی, جبکہ فارغ التحصیل قطری طلباء کی تعداد 73 رہی ہے. تقریب کے دوران بورڈ آف ٹرسٹیز کے نائب چیئرمین شیخ ڈاکٹر عبداللہ بن علی بن سعود آل ثانی, انسٹیٹیوٹ کے صدر ڈاکٹر عبدالوہاب الافندی, نائب صدر برائے امور اکیڈمی ڈاکٹر امل غزال اور مختلف کالجوں کے ڈینز نے گریجویٹس میں اسناد تقسیم کی. اسی موقع پر وزارت خارجہ کے ڈپلومیٹک انسٹیٹیوٹ کے ڈائریکٹر ڈاکٹر عبدالعزیز الحر نے بھی سفارتی مطالعات اور بین الاقوامی تعاون کے ایگزیکٹو ماسٹرز پروگرام کے فارغ التحصیل طلبہ میں اسناد تقسیم کیں. یہ پروگرام دوحہ انسٹیٹیوٹ اور ڈپلومیٹک انسٹیٹیوٹ کے اشتراک سے پیش کیا جاتا ہے. اس نئے بیچ کی گریجویشن کے ساتھ ہی دوحہ انسٹیٹیوٹ فار گریجویٹ اسٹڈیز نے اپنے قیام سے اب تک 10 بیچز مکمل کر لیے ہیں, جن سے فارغ التحصیل طلبہ کی مجموعی تعداد 1886 ہو چکی ہے. ان میں سے کئی طلبہ دنیا کی ممتاز جامعات میں ڈاکٹریٹ پروگرامز میں اپنی تعلیم جاری رکھے ہوئے ہیں, جبکہ دیگر مقامی, علاقائی اور بین الاقوامی اداروں میں علمی, تحقیقی اور پیشہ ورانہ خدمات انجام دے رہے ہیں. واضح رہے کہ دوحہ انسٹیٹیوٹ دو فیکلٹیز کے تحت عالمی سطح پر تسلیم شدہ 20 ماسٹرز پروگرامز کے ساتھ ساتھ 8 ڈاکٹریٹ پروگرامز بھی پیش کرتا ہے. وزیر تربیت و تعلیم و اعلیٰ تعلیم لولا بنت راشد الخاطر نے اس مختصر عرصے میں دوحہ انسٹیٹیوٹ فار گریجویٹ اسٹڈیز کی حاصل کردہ علمی و تعلیمی مقام کو سراہتے ہوئے کہا کہ گزشتہ سال انسٹیٹیوٹ میں داخلے کے لیے درخواست دینے والے طلبہ دنیا بھر کی 120 سے زائد جامعات سے تعلق رکھتے تھے. انہوں نے بتایا کہ ان جامعات میں ہارورڈ, آکسفورڈ, جارج واشنگٹن, ٹوکیو, مانچسٹر اور یونیورسٹی کالج لندن سمیت کئی معروف بین الاقوامی تعلیمی ادارے شامل ہیں. یہ بات انہوں نے شیرٹن ہوٹل میں منعقدہ دوحہ انسٹیٹیوٹ فار گریجویٹ اسٹڈیز کے ماسٹرز پروگرام کے دسویں بیچ کی تقریب تقسیم اسناد سے خطاب کرتے ہوئے کہی, جہاں 246 طلباء و طالبات کو ڈگریاں دی گئیں. وزیر تربیت و تعلیم و اعلیٰ تعلیم نے انسٹیٹیوٹ میں غیر عربی بولنے والوں کے لیے عربی زبان کے پروگرام کی نمایاں ترقی کو بھی سراہا. انہوں نے کہا کہ مستقبل میں یہ پروگرام خطے اور عالمی سطح پر عربی زبان کی تعلیم کے اہم ترین مراکز میں شمار ہو سکتا ہے. انہوں نے مزید کہا کہ انسٹیٹیوٹ کا تعلیمی منصوبہ ایسے عرب سماجی علوم کی بنیاد رکھنے پر قائم ہے جو خطے کی تہذیب, ثقافت اور زمینی حقائق سے ہم آہنگ ہوں, جبکہ عرب دنیا کے باصلاحیت طلباء کو مالی رکاوٹوں سے بالاتر ہو کر معیاری تعلیمی مواقع فراہم کرنا بھی اس ویژن کا اہم حصہ ہے. ان کے مطابق اسی ویژن نے دوحہ انسٹیٹیوٹ کو ایک منفرد علمی تجربہ بنا دیا, جس نے قطر اور عرب دنیا میں متعدد محققین اور طلباء کی علمی و تحقیقی صلاحیتوں کو فروغ دینے میں نمایاں کردار ادا کیا ہے. وزیر اعظم و وزیر خارجہ شیخ محمد بن عبد الرحمن بن جاسم آل ثانی کو برادر ملک عرب جمہوریہ مصر کے وزیر خارجہ, بین الاقوامی تعاون اور بیرون ملک مقیم مصریوں کے امور کے وزیر ڈاکٹر بدر عبدالعاطی کی جانب سے ایک اہم ٹیلیفونک رابطہ موصول ہوا ہے. گفتگو کے دوران دونوں ممالک کے درمیان دو طرفہ تعلقات اور انہیں فروغ دینے کے وسائل پر تبادلہ خیال کیا گیا, جبکہ خطے میں جاری پیش رفت, خصوصاً امریکہ اور اسلامی جمہوریہ ایران کے درمیان جنگ بندی اور کشیدگی میں کمی لانے کے لیے جاری کوششوں کا بھی جائزہ لیا گیا ہے. اس موقع پر وزیر اعظم و وزیر خارجہ نے اس بات پر زور دیا ہے کہ تمام فریق ثالثی کی جاری کوششوں کے ساتھ مثبت تعاون کریں, تاکہ بحران کی بنیادی وجوہات کو مذاکرات اور پرامن ذرائع سے حل کرنے کی راہ ہموار ہو سکے.
उन्होंने मजीद कहा कि एक पायदार माहदे तक पहुँचना ज़रूरी है जो मुस्तकबिल में दोबारा कशीदगी बढ़ने से रोके और खत्े में अमन इस्तेहकाम को मजबूत बनाने में मददगार साबित हो। वजारत तजारत और सनत के ज़ेर अहतमाम और वजारत बलदिया के तआवुन से मकामी पैदावार के फ़रोग़ और क़ुरबानी के जानवरों की सपोर्ट के लिए कौमी मुहिम के आगाज़ के बाद मंडियों में क़ुरबानी के जानवरों की ख़रीदारी में नुमाया इजाफा देखने में आया है। मकामी और दरामदी भेड़ों की कीमत 1,000 कतरी रियाल मुकर्रर किए जाने के बाद अवाम ने ख़रीदारी और पेश की बुकिंग का सिलसिला शुरू कर दिया है। कतर की मारूफ कंपनी विदाम फूड इस मुहिम पर अमल दरामद करने वाली नुमाया कंपनियों में शामिल है। कंपनी मकामी और दरामदी कुर्बानी के जानवर फराहम करने के साथ साथ मुख्तलिफ कसाई खानों का इंतज़ाम भी संभाल रही है, जिनमें अलवकरा सेंट्रल स्लॉटर हाउस भी शामिल है। विदाम फूड कंपनी के ताल्लुकात आमा के मैनेजर मूसा अहमद अल उस्मान ने कतर न्यूज़ एजेंसी कना से गुफ्तगू करते हुए बताया के मुहिम के आगाज़ के साथ ही कुर्बानी के जानवरों की तलब में नुमाया इजाफा रिकॉर्ड किया गया है। उन्होंने कहा कि कंपनी रोज़ाना सुबह 5 बजे से शाम 5 बजे तक मुसलसल 10 रोज़ फरोख्त का अमल जारी रखेगी। उन्होंने मज़ीद बताया कि इस कौमी मुहिम के तहत 12,500 मवेशी मुख्तस किए गए हैं, जिनमें मकामी और दरामदी दोनों अकसाम शामिल हैं। ये मुहिम वजारत तजारत सनत, वजारत बलदियात और कतर लाइव स्टॉक एसोसिएशन अनाम के तआवुन से नाफिज की जा रही है। कतरी हज मिशन का राबता और इमदादी मरकज हुज्जाज इकराम को मुख्तलिफ खिदमात और सहूलियात फराहम करने में अहम किरदार अदा कर रहा है। ये मरकज़ कतर से आने वाले आज़मीन हज और हज एजेंसियों की मदद, रहनुमाई और उनके मसाइल के फौरी हल के लिए मुसलसल सरगर्म अमल है। कतर रेडियो से गुफ्तगू करते हुए राबता और इमदादी मरकज़ के सरबराह खालिद वलीद अलहमादी ने बताया कि हज मिशन के तहत काम करने वाला राबता मरकज़ हुज्जाज मिशन और हज एजेंसियों के दरमियान बराह रास्त राबते का काम करता है। ये मरकज़ हज के पूरे सीज़न में 24 घंटे फ़ाल रहता है, जहां हुज्जाज इकराम की शिकायत, इस्तफसारात और मुख्तलिफ इत्तलात वसूल की जाती हैं, जबकि मुतालिका शोबों के साथ मुसलसल रबते में रहकर ज़ुयूफ़े रहमान को फौरी और बेहतरीन खिदमात फराहम की जाती हैं। उन्होंने मज़ीद कहा कि रबता और इमदादी मरकज़ एक जामे सर्विस निज़ाम के तौर पर काम करता है। हॉटलाइन नंबर से के ज़रिए हुज्जाज इकराम अपनी शिकायत, सवालात या किसी भी मदद के लिए बराह रास्त मरकज़ से राबता करते हैं, जबकि मौसूल होने वाले मामलात के मुतालिका इदारों के साथ मुकम्मल पैरवी की जाती है, यहाँ तक कि मसला मुकम्मल तौर पर हल ना हो जाए। खालिद अलहमादी के मुताबिक मरकज़ मैदान में मौजूद रहनुमाई टीमों और मुशीरीन के ज़रिए हुज्जाज इकराम को दौरान सफ़र मुआवनत और रहनुमाई भी फराहम करता है। इसके साथ साथ हुज्जाज और हज एजेंसियों की नकल हरकत, तफवीज और हंगामी सूरत हाल से मुतालिक उमूर भी सऊदी हुक्काम की मंजूर शुदा मनसूबाबंदी के मुताबिक मुनज़्ज़म किए जाते हैं, ताकि हुज्जाज के नाम अपने मनासिक आसानी और इत्मीनान के साथ अदा कर सकें। आखिर में अलहमादी ने अल्लाह ताला से दुआ की कि वह आज़मीन हज को अमन, सुकून और इत्मीनान के साथ मनासिक हज अदा करने की तौफीक अता फ़रमाए, उनके हज को कबूल फ़रमाए, उनकी सई को शरफ़ कबूलियत बख्शे और उनके गुनाहों को माफ़ फ़रमाए। खालिद वलीद अलहमादी ने बताया कि राबता और इमदादी मरकज़ से राबते के लिए अंदरून कतर मुख्तसर नंबर 132 पर कॉल की जा सकती है, जबकि सऊदी अरब से राबते के लिए कतर का कोड 974 मिलाकर 132 पर डायल किया जा सकता है। ये खबरें उर्दू रेडियो FM 107 से नशर की जा रही है। तुर्क एयरलाइन के 3 तैयारें इस्तांबुल पहुंच चुके हैं, जिनमें ग्लोबल फ्रीडम फ्लोटिला के वो कारकुन सवार थे जिन्हें इसराइल काबिज हुकाम ने बैनुल अक्वामी पानियों में हिरासत में लिया था। एयरपोर्ट पर कारकुनों का इस्तकबाल उनके अहलखाना और मुतादद सरकारी अहदेदारों ने किया, जबकि ज़ख्मी अफराद को बाद में वहाँ मौजूद एम्बुलेंसों के ज़रिए अस्पताल मुंतकिल कर दिया गया। इससे कबल तुर्क वज़ीर ख़ारजा हाकान फिदान ने ऐलान किया था कि तुर्की गज़ा का मुहासरा ख़त्म करने के लिए शुरू की गई ग्लोबल फ्रीडम फ्लोटिला मुहिम के दौरान हिरासत में लिए गए तुर्क शहरियों की हिफाजत और बहिफाजत वतन वापसी को यकीनी बनाने के लिए तमाम मुतालिका इदारों के साथ राबते में हैं। वाज़ह है कि ग्लोबल फ्रीडम फ्लोटिला के 422 शुरका, जिनमें 85 तुर्क शहरी भी शामिल हैं, इसराइल के रामून एयरपोर्ट से तुर्की रवाना हुए थे।
پاکستانی سیکیورٹی فورسز نے ملک کے شمال مغربی علاقے میں ایک سیکیورٹی آپریشن کے دوران 5 عسکریت پسندوں کو ہلاک کرنے کا اعلان کیا ہے۔ سیکیورٹی اداروں کی جانب سے جاری کردہ بیان کے مطابق یہ کارروائی خفیہ اطلاعات کی بنیاد پر صوبہ خیبر پختونخوا کے ضلع شمالی وزیرستان میں کی گئی۔ آپریشن کے دوران 5 عسکریت پسند مارے گئے۔ مارے جانے والوں میں ایک اہم کمانڈر بھی شامل تھا جو متعدد دہشت گرد حملوں میں ملوث ہونے کے الزام میں سیکیورٹی اداروں کو مطلوب تھا۔ واضح رہے کہ 3 روز قبل بھی پاکستان نے شمال مغرب علاقوں میں ایک سیکیورٹی کارروائی کے دوران 22 عسکریت پسندوں کی ہلاکت کی اطلاع دی تھی۔ اور انٹرنیشنل انرجی ایجنسی آئی ای اے نے خبردار کیا ہے کہ مشرق وسطی میں جاری کشیدگی کے باعث عالمی تیل کی منڈیاں ریڈ زون میں داخل ہو رہی ہیں، کیونکہ عالمی ذخائر میں کمی۔ آئی ای اے کے ایگزیکٹو ڈائریکٹر فاتح بیرون نے لندن میں قائم تحقیقی ادارے چیتھم ہاؤس سے خطاب کرتے ہوئے کہا کہ موسم گرما میں ایندھن کی طلب اپنے عروج پر پہنچنے والی ہے، جبکہ مشرق وسطی سے نئی تیل برآمدات کی عدم موجودگی اور عالمی ذخائر میں کمی جولائی اور اگست کے دوران تیل کی مارکیٹ کو ریڈ زون میں دھکیل سکتی ہے۔ انہوں نے زور دے کر کہا کہ موجودہ توانائی بحران کے حل کے لیے آبنائے ہرمز کو مکمل اور غیر مشروط طور پر دوبارہ کھولنا انتہائی ضروری ہے۔ فاتح بیرون نے مزید کہا کہ دنیا مشرق وسطی کی جنگ کے نتیجے میں پیدا ہونے والے تیل سپلائی بحران میں ایسے وقت داخل ہوئی جب عالمی منڈی میں اضافی ذخائر موجود تھے، جس سے ابتدائی اثرات کو کسی حد تک قابو میں رکھنے میں مدد ملی، تاہم اب یہ ذخائر تیزی سے کم ہو رہے ہیں۔ انہوں نے خبردار کیا کہ مشرق وسطی میں تیل کی پیداوار اور ریفائننگ کو جنگ سے پہلے کی سطح پر واپس آنے میں کافی وقت لگ سکتا ہے۔ ساتھ ہی انہوں نے واضح کیا کہ اگر ضرورت پیش آئی تو آئی ای اے اسٹریٹجک ذخائر سے مزید تیل جاری کرنے کے لیے مربوطہ عالم اقدامات کرنے کے لیے تیار ہیں۔ اور لیجیے سامعین، خبروں کے اختتام سے قبل ایک مرتبہ پھر سماعت کیجیے نیوز ہیڈ لائنز۔ وزیراعظم وزیر خارجہ شیخ محمد بن عبد الرحمن بن جاسم آل ثانی نے دوحین انسٹیٹیوٹ فار گریجویٹ اسٹڈیز کے ماسٹرز پروگرامز کے 10ویں بیچ کی تقریب تقسیم اسناد میں شرکت کی ہے۔ وزیراعظم وزیر خارجہ شیخ محمد بن عبد

0: मैं
1: गांव की बात कही ना आपने, उससे मैं ये कह रहा था कि गांव वालों की कुर्बानी की ईद कुछ अलग ही होती है।
0: अलग ही होती है। अभी अब तो मैं 25 प्लस हूँ, पहले की बात बता रहा हूँ आपको। अच्छा। जैसे पहले हम लोग को घर में गाय भैंस मतलब ये सब कुर्बानी नहीं होता, बकरा होता है।
1: अच्छा।
0: तो घर पे होता था, हम लोग को खरीद के नहीं लाना पड़ता है। अक्सर मैं कितना साल हो गया हम लोग को, करीब 10-15 साल से मैं जान रहा हूँ, 2-3 बार ऐसे खरीद के लाए हैं, नहीं तो अक्सर अल्हम्दुलिल्लाह हम लोग को घर में होते हैं। तो कुर्बानी के टाइम में इतना मुश्किल होता है, आप क्या बताएं आपको।
1: अल्लाह, सही सही सही। तो उसका
0: हाँ, मेरे बड़े भाई,
1: ये कुर्बानी है, ये असल ही में कुर्बानी है।
0: मेरे बड़े भाई हो गए, माँ हो गई, ये सब रोते हैं कुर्बानी के टाइम में।
1: अल्लाह
0: जब जब हम लोग जाते हैं नमाज पढ़ने के लिए, नमाज पढ़ के आते हैं तो ऐसा लगता है कि मतलब बकरा लोग को, मतलब जो हमारा जानवर होता है, ऐसा होता है कि वो लोग को पता है, अजीब सी होती है चेहरे पे वो लोग को। जैसे गांव में खुला छोड़ देते हैं ना, बांध के नहीं रखते हैं ना, पूरा ऐसे मतलब जो 2-4 घर आसपास के हैं पूरा इकट्ठा होते हैं, तो वो लोग को मतलब चेहरे पे देखो तो एक अलग सी मतलब, जैसे ये लोग को पता है कि मतलब आज मतलब कुर्बानी है करके, एक अलग टाइप वो होता है। जैसे हम लोग को कोई कुछ हो गया तो चेहरे पे धुंध आ जाती है ना ऐसी।
1: सही,
0: मैं इतना साल हो गया, जब करने के टाइम में मैं सामने नहीं देख पाता हूँ, हमको भी बहुत मुश्किल होता है। क्योंकि अक्सर ज्यादा हम लोग मतलब बकरा जो है घर पे पाल के करते हैं क्या, इसलिए बहुत मुश्किल होता है। और एक चीज और है, अभी कुर्बानी का बकरा करते हैं तो अभी जो मतलब हमारे शरीयत में है, जैसे कुर्बानी का गोश्त कितना रखना चाहिए, कितना मतलब देना चाहिए। अभी गांव में, अभी देखो गांव का जो बात है, गांव में भी ऐसा मतलब मिक्स, मतलब कोई भी कष्ट का आदमी है तो जैसे कुर्बानी आया तो सब लोग आजकल मांगने आते हैं, तो हमारे इधर बोलेंगे जैसे अम्मी लोग बोलती हैं सबको नहीं दो, मतलब ये दारू पीने वाले, गाँव में पता होता है ना। जैसे हम लोग गाँव में बैठे यहाँ नहीं दो, हाँ नहीं दो, तो ये क्या सही है या गलत है, या सबको देना चाहिए?
1: ये तो इख्तियार है, ये देना तो यानी किसको देना है ऐसे
0: नहीं। तो जैसे ये बातें आ जाती है ना, कुर्बानी का गोश्त गलत जगह में यूज नहीं करो ना, ये भी बात है ना।
1: अगर कोई इसके अकीदतमंद है और सोचते हैं कि भाई हमको मुस्तहक अफराद तक सही माने में सही जगह तक पहुँचाना है, तो फिर वो उस तरह पहुँचाए। इसमें कोई खास कोई पाबंदी नहीं है कि इस नौ के लोगों तक ही इन गोश्तों को पहुंचाना, ऐसी कोई बात नहीं है, इसलिए मैं कह रहा था। और बड़ी बात यह है कि आपने जो ये जो एहसास की बात याद दिलाई ना, कि ये बहुत बड़ी बात है। इसको मैं एक आयत से रिलेट करता हूँ। आयत में है कि कहो कि मेरी नमाज, मेरी इबादत, मेरी जिंदगी, मेरी मौत, ये सब अल्लाह के लिए है। तो यही है हमारे इस कुर्बानी की तालीम। अल्लाह सुब्हानहु तआला हम आपकी इबादत, हमारी इबादत और हमारे सामीन सब की बात कबूल फरमाए। बहुत बहुत शुक्रिया हमारे साथ जुड़ने के लिए कमरुद्दीन खान, जज़ाकुमुल्लाह खैर। जी सामीन किराम, ये बात जो हो रही थी ना, इससे मैं रिलेट करके कहता हूँ कि देखें, अगर हम अब इस्माईल अलैहिस्सलाम का किस्सा को आगे रखें तो वहाँ आप देखेंगे किस तरह इस्माईल अलैहिस्सलाम की जगह में दुम्बे को रख दिया गया, ठीक है ना। अच्छा, तो यहाँ कुरान में जितना कहा गया है कि फलम्मा असलमा व तल्लहुल जबीन, पेशानी के बल उन्हें लिटाया गया इस्माईल अलैहिस्सलाम को। फिर आगे यानी ये कहा गया वनादैनाहु अय्या इब्राहिम कद सद्दक़्त रुया, अल्लाह की तरफ से निदा आई कि हाँ इब्राहिम, आपने जो है ना अपनी ख्वाब को, चूँकि अम्बिया अलैहिस्सलाम की ख्वाब जो है ना वो हक है, तो रुया सादका कहते हैं इसे, तो आपने अपनी जो है ना हमारी तरफ से जो हुक्म था उसको सही से उसको उस पर अमल दरामद किया उसको, तो अब जो है ना आप फायज़ हो गए, कामयाब हो गए। इन्ना कदालिक नज़्ज़िल मुहसिनीन, इन्ना हादा लहुल बलाउल मुबीन, ये बहुत ही एक अहम आपके लिए एक इम्तिहान था, और अब जो है ना हमने फ़िदिया के तौर पर आपके लिए ये दुम्बा भेज दिया। तो यानी कुर्बानी जो की थी, बाज़ लोग यहाँ बड़ा चढ़ा कर इतना कहते हैं कि भाई इस्माईल अलैहिस्सलाम पर उन्होंने कुर्बानी शुरू कर दी थी, ये वो कर दी थी, बात ऐसी नहीं। بعض کہتے ہیں کہ بات ایسی نہیں آیت میں جتنی بتائی گی اتنی آپ رہیں یعنی ہاں پیشانی کے اوپر لٹایا گیا پھر جو ہے نا اللہ کی طرف سے حکم آ گیا وہ دمبا آ گیا آپ نے پھر دمبے کو قربانی کی یہ بات یعنی تصور تو عجیب لگتا ہے نا کہ انسان کو یعنی آنکھ بند کیے یہ جو بڑا چڑھا کر واز میں بعض اس واز و نصیحت میں کافی بڑا چڑھا کر کہتے ہیں آنکھ بند کیے اور پھر وہاں قربانی شروع کی اور اچانک آنکھ کھل کر دیکھیں وہ بھینس ہے یا پھر دمبا ہے یا جو بھی ہے تو یہ جو باتیں ہیں نا یہ کچھ زیادہ ہی ہے یا پر یعنی آیت میں اس کو مینشن نہیں کیا گیا آیت میں ہے جب پیشانی کے بل لٹایا گیا ساتھ ساتھ جو ہے نا اللہ سبحانہ وتعالیٰ سے فیصلہ آ گیا کہ بھائی ہاں تم تو فائز ہو گئے کامیاب ہو گئے اب ہم نے تمہارے فدیہ کے طور پر یہ دمبا بھیج دیا ہے تو دمبا وہاں پاس آ گیا تھا تو اس نے انہوں نے پھر دمبا کی قربانی کی تو یہ ہے یعنی اس کا مطلب ہے کہ اپنے نفس کو قربان کرنا یہ سب سے اہم ہے اور اس ہر وقت جو ہے نا اپنے نفس کو قربان کرنے کی تیاری ہمیں رہنی چاہیے اپنے نفس کو ہمارا جو نفس ہے یہ ہم پر غالب نہ ہو جائے اس کا خیال رکھنا ہے تو ابراہیم علیہ السلام نے اسی نفس کو نفس اسماعیل ہی کو قربان کرنے کے لیے وہ تیار ہو گئے لیکن اللہ سبحانہ وتعالیٰ کی طرف سے رحمت ہوئی اور انہوں نے اس طرح جو ہے نا ہم ایک طریقہ بتا دیا کہ بھائی دمبا وغیرہ کی قربانی تو اس طرح جو ہے نا یہ سنت ابراہیمی کی طرف یعنی یہ ریلیٹڈ ہے اس سے ریلیٹڈ ہے یہ عمل قربانی کا یہ مبارک عمل تو اس میں ہم گویا کہ اپنے نفس کی جو قربانی یہ ایک جانور کے ذریعہ کرتے ہیں تو اس میں ہمارے نفس کے خواہشات کی قربانی اصل یہی مقصد ہے یہی مطلوب ہے یہی حقیقت ہے یہی ہدف ہے ورنہ یہ خون اور یہ گوشت اللہ کو نہیں پہنچتا اللہ کو وہ تقویٰ پہنچتا ہے جو دلوں میں ہے جو سینوں میں ہے جو جس کے ہم خلوص نیت سے ہم یہ قربانی کرتے ہیں تو قربانی کی قبولیت کے لیے یہ تقویٰ سب سے اہم شرط ہے جیسے کہ روزہ کے لیے بھی تقویٰ ہے تو یہاں پر بھی تقویٰ کی بات آ جاتی ہے تو عبادات میں بھی تقویٰ اہم ہے تقویٰ کا راستہ اختیار کرنا اسی طرح معاملات کی بات کہیں اس ہم نے پیسوں سے خریدے اس کے گوشت کھائیں گے یہ ظاہری سب کچھ ہے نا تو یہ اس میں بھی تقویٰ کا پہلو ہمیں اختیار کرنا ہے تو ہمارے مادیت کے لائن میں پیسوں کے لائن میں جسمانی کھانا وغیرہ ان تمام چیزوں میں بھی ہمیں تقویٰ کے اس معیار کو ہر وقت فالو کرنا ہے تاکہ ہم مظالم کے کھانوں سے بچیں وہ پیٹ جس میں ظلم کا کھانا جائے اس سے آپ کیا توقع کر سکتے ہیں اس کے اعلیٰ اولاد سے کیا توقع کی جا سکتی ہے تو آج کل تو ہم نے مظالم کے پیسوں کو ہم نے بہت آسان سمجھ لیا ہے ہاں اس دوسروں کے حق مار کر بہنوں کے حق مار کر ادھر اس کے کسی کے حق مار کر کسی کو پتہ نہیں تو اس کے پیسے لے کر کوئی ہمارے پاس کام کر رہا ہے تو اسے کب کام کے پیسے نہیں دے کر اس کا حق جو ہے نا مار کر ہم سوچ رہے ہیں کہ ہم جائیداد کر رہے ہیں یہ کر رہے ہیں وہ کر رہے ہیں لیکن حقیقی قربانی تو وہ ہے جو اس طرح جو ہے نا سب تمام حقوق کو اپنی جگہ پہنچا کر حقوق ادا کرتے ہوئے اللہ کے سامنے اللہ کے آگے سر تسلیم خم کر دے اس کے رضا الہی کے مطابق اپنی زندگی کے تمام تر پہلو چاہے وہ عبادت ہو معاشرت ہو معاملات ہو اخلاق ہو تمام تر پہلو میں اپنی عبدیت کو کیا کرے ثابت کرے اور اسے نمایاں کرے اللہ سبحانہ تعالیٰ ہماری قربانی قبول فرمائے اسی کے ساتھ ہمارے ساؤنڈ ڈیزائنر تکنیکی معاون محمد حسن السودانی اور مجھے طلحہ شفیع الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت آپ سب کو عید المبارک ابھی سے مع السلامہ

واضح طور پر جانے کہ آپ چاہتے کیا ہیں. دوسرا قدم یقین کا ہے بنا شک اور ڈر کے, اور تیسرا قدم ہے اس چیز کو حاصل کرنے کا جذبہ شکر اور انتظار کے ساتھ. تو یہاں پر اس کتاب کے رائٹر کے مطابق اکثر لوگ پہلے ہی قدم پر اٹک جاتے ہیں کیونکہ انہیں خود نہیں پتا ہوتا کہ وہ چاہتے کیا ہیں. یہ کتاب ہمیں کلیئرٹی سکھاتی ہے. دا سیکرٹ میں بہت سی حقیقی کہانیاں شامل کی گئی ہیں جہاں لوگوں نے صرف اپنی سوچ بدل کر اپنی ہیلتھ, پیسے اور رشتوں میں فرق محسوس کیا ہے. یہاں ایک ہی بات بار بار ریپیٹ ہوتی ہے, فوکس کی پاور. جس چیز پر ہم فوکس کرتے ہیں وہ بہتر ہوتی چلی جاتی ہے کیونکہ اس کے حساب سے پھر ہم سوچتے ہیں, ہماری عادتیں بہتر ہوتی ہیں, ہم اس کو مختلف طریقے سے کرنے کی اور بدلنے کی کوشش بھی کرتے ہیں. تو اگر آپ صرف بلز, قرض اور ٹینشن پر فوکس کرتے رہیں گے تو وہی بڑھتی چلی جائے گی, ظاہر ہے. تو جب آپ اپنی چھوٹی چھوٹی کامیابیوں پر شکر کرتے ہیں تب زندگی دھیرے دھیرے بہتر ہوتی چلی جاتی ہے. کتاب یہ بھی کہتی ہے کہ گریٹیٹیوڈ یعنی شکر کرنا لا آف اٹریکشن کا سب سے پاورفل حصہ ہوتا ہے. مزید یہ بھی وہ واضح کرتی ہیں کہ دا سیکرٹ کا مطلب یہ نہیں کہ آپ بنا محنت کے سب کچھ حاصل کر لیں گے, بلکہ یہ کتاب ہمیں رائٹ ڈائریکشن میں ایکشن لینا سکھاتی ہے. جب سوچ اور عمل ایک ہو جاتے ہیں تب نتیجہ سامنے آتا ہے. مثال کے طور پر اگر آپ صحت مند ہونا چاہتے ہیں تو صرف صحت کے بارے میں سوچنا ہی کافی نہیں ہوگا بلکہ صحت کے مطابق زندگی بھی جینی ہوگی. کتاب کا اصل اثر دوستوں یہ ہے کہ یہ آپ کو اپنی ذمہ داری خود لینا سکھاتی ہے کہ جو کچھ بھی آج زندگی میں ہے وہ کسی حد تک ہماری اپنی سوچ کا نتیجہ ہے. دوستوں آگے بڑھتے ہیں اور اگلے سیگمنٹ کی طرف بڑھتے ہیں اور دیکھتے ہیں کہ پوری دنیا کے لوگوں پر جنہوں نے اس کتاب کو پڑھا ہے ان پہ کیا امپیکٹ ہوا ہے اس کا. تو دوستوں دا سیکرٹ نے صرف انڈیویجولز کو ہی نہیں بلکہ پوری دنیا میں ایک نیا ڈسکشن شروع کیا ہے. اس کتاب کے بعد لوگ پرسنل ڈیولپمنٹ, مائنڈ فلنس اور پازیٹو تھنکنگ کی طرف زیادہ متوجہ ہوئے ہیں. کارپوریٹ دنیا, اسپورٹس, ہیلتھ اور ایجوکیشن میں بھی اس سوچ کا اثر دیکھا گیا ہے. بہت سے لوگ کہتے ہیں کہ ان کا کانفیڈینس بڑھا, ڈیسیجن میکنگ بہتر ہوئی اور لائف کے چیلنجز ہینڈل کرنا آسان ہوئے. یہ کتاب ہمیں یہ احساس دلاتی ہے کہ ہم مجبور نہیں بلکہ پاورفل ہیں, بس ہمیں اپنی سوچ کو پہچاننے اور کنٹرول کی ضرورت ہوتی ہے. تو دوستوں آج کے دور میں جب اسٹریس, انزائٹی اور پریشر وغیرہ ہر جگہ ہے تو یہ کتاب دا سیکرٹ ایک پوز لینے کا پیغام دیتی ہے. یہ ہمیں یاد دلاتی ہے کہ زندگی صرف بھاگ دوڑ ہی نہیں بھائی, یہ محسوس کرنے کا بھی نام ہے. جب آپ اپنی انرجیز کو ٹھیک جگہ پر لگانے شروع کر دیتے ہیں تب چیزیں آسان ہوتی چلی جاتی ہیں. اس کتاب کا اثر صرف پڑھتے وقت تک محفوظ نہیں رہتا بلکہ دھیرے دھیرے ڈیلی لائف کے ڈیسیجنز پر نظر آتا ہے دوستوں. اسی لیے آج جب سالوں بعد دا سیکرٹ اتنی ہی ریلیونٹ ہے جتنی پہلے دن تھی. دا سیکرٹ کا ایک بہت گہرا اور اثر دنیا پر یہ پڑا ہے, یا جن لوگوں نے اس کو پڑھا ہے ان پر یہ پڑا ہے کہ سوچنے کے طریقوں کو بدلو, اس پر طاقت لاؤ. پہلے لوگ اپنی زندگی کو زیادہ تر سرکمسٹانسز کے حوالے کر دیتے تھے, لیکن اس کتاب کے بعد ایک نیا سوال پیدا ہوا, کیا ہم واقعی اپنی زندگی پہ قابو پا سکتے ہیں؟ تو وہ ہے. اس سوچ نے بہت سے لوگوں کو پیسیف رہنے کے بجائے ایکٹیو بننے پر مجبور کر دیا. اسکولز میں پازیٹیو تھنکنگ پر بات ہونے لگی, آفیسز میں مائنڈ سیٹ اور موٹیویشن پر ٹریننگ شروع ہوئی, اور لوگ اپنی پرسنل لائف میں بھی یہ دیکھنے لگے کہ ان کی سوچ, ان کے جذبات اور فیصلوں کو کس حد تک کنٹرول کیا جا سکتا ہے. یہ ایک سائلنٹ ریولیوشن تھا دوستوں جو دھیرے دھیرے ہر انسان کو مدد کرنے لگا ہے. میڈیا اور سوشل پلیٹ فارم پر بات کریں تو دا سیکرٹ کا کافی گہرا امپیکٹ دیکھا گیا ہے. موٹیویشنل اسپیکرز, لائف کوچز اور ٹرینرز نے لا آف اٹریکشن کو اپنی سیشن کا حصہ بنانا شروع کیا ہے. وہیں ویڈیو پلیٹ فارمز پر یا سوشل میڈیا ویڈیو پلیٹ فارمز پر جہاں پر ہم دیکھتے ہیں, پوڈکاسٹ اور سیمینارز وغیرہ میں یہ میسج کامن ہو گیا کہ اپنی ریالٹی
को खुद डिजाइन किया जा सकता है जब आप अच्छी सोच रखते हैं। इसका मतलब ये नहीं कि मुश्किल खत्म हो जाती हैं, बल्कि ये कि मुश्किलात को देखने का नजरिया बदल जाता है। जब इंसान ये समझने लगता है कि वो हर रिएक्शन के बजाय रिस्पॉन्स देने की ताकत रखता है, तब उसकी पूरी पर्सनैलिटी में एक बैलेंस आ जाता है। इसी वजह से द सीक्रेट सिर्फ एक किताब नहीं रही, बल्कि एक मूवमेंट बनती जा रही है। दोस्तों, कॉर्पोरेट दुनिया में भी द सीक्रेट के कंसेप्ट्स का इस्तेमाल हुआ है। लीडरशिप और मैनेजमेंट ट्रेनिंग में ये बात होने लगी कि लीडर्स सबसे पहले अपनी सोच को कंट्रोल करते हैं। जब लीडर्स पॉजिटिव, क्लियर और फोकस्ड होते हैं तो उसका असर पूरी टीम पर पड़ता है। और यहाँ इस किताब की राइटर का भी ये मानना है कि जब आप अपनी एनर्जी को सही जगह पर यूज करते हैं तो चीजें नेचुरली अलाइन होने लगती हैं। बहुत सी कंपनीज ने ग्रेटिट्यूड कल्चर इंट्रोड्यूस किया, जहां एम्प्लॉयज को अप्रिशिएट किया जाता है। इस चेंज का नतीजा सिर्फ प्रोडक्टिविटी नहीं, बल्कि मेंटल पीस और जॉब सेटिस्फेक्शंस की सूरत में भी सामने आ रहा है। वहीं पर्सनल लेवल पर अगर देखा जाए तो द सीक्रेट ने लोगों को सेल्फ रिफ्लेक्शन की तरफ लाया है। लोगों ने अपने पैटर्न्स देखने शुरू किए। बार बार वही मसला क्यों रिपीट होता है, वही रिश्तों के कन्फ्लिक्ट क्यों आते हैं, या वही फाइनेंशियल स्ट्रेस क्यों वापस आ जाता है। इस किताब ने लोगों को ये सोचने पर मजबूर किया कि शायद हम सिर्फ सिचुएशन के शिकार नहीं, बल्कि कहीं ना कहीं हम खुद भी जिम्मेदार होते हैं। ये रियलाइजेशन आसान नहीं होता दोस्तों, क्योंकि जिम्मेदारी लेना मुश्किल होता है, लेकिन जब इंसान ये कदम उठाता है तब अंदर से एक नया कॉन्फिडेंस पैदा होता है। हेल्थ और वेलनेस की फील्ड में भी दोस्तों द सीक्रेट का असर देखने में आया है। बहुत से डॉक्टर्स और थेरेपिस्ट ने माइंड बॉडी कनेक्शन पर ज्यादा फोकस करना शुरू किया। ये समझ आने लगा कि स्ट्रेस, नेगेटिव सोच और इमोशनल बर्डन हेल्थ पर सीधा असर डालती हैं। जब इंसान अपनी सोच को थोड़ा हल्का करता है, शुक्र और उम्मीद को ज्यादा जगा देता है, तो बॉडी भी पॉजिटिव रिस्पॉन्स देने लगती है। यहाँ राइटर भी यही कहती हैं कि फील गुड टू अट्रैक्ट गुड सिर्फ ये एक स्लोगन ही नहीं, बल्कि एक लाइफस्टाइल बनना चाहिए। इसी वजह से माइंडफुलनेस और पॉजिटिविटी पर बेस्ड रूटीन्स दुनिया भर में पॉपुलर होती चली गई। भाई, तनकीद भी द सीक्रेट का एक हिस्सा रहा है, और ये बात भी समझना ज़रूरी है। कुछ लोग कहते हैं कि सिर्फ पॉजिटिव सोचना काफ़ी नहीं होता, और ये बात दुरुस्त भी है, लेकिन अगर गहराई से देखा जाए तो किताब का असल मैसेज ये नहीं कि प्रॉब्लम एग्जिस्ट नहीं करती, बल्कि ये है कि प्रॉब्लम्स के साथ डील कैसे किया जाए। जब आप अपनी एनर्जी सिर्फ शिकवा और शिकायतों पर खर्च नहीं करते, बल्कि सॉल्यूशंस पर फोकस करते हैं, तब चीज़ें बेहतर होती चली जाती हैं। इसी बैलेंस की वजह से ये किताब रेलेवेंट है। अगर हम इस किताब को एक जुमले में समझे दोस्तों, तो शायद ये कहा जा सकता है कि ये जिंदगी का कंट्रोल पूरी तरह सिखाने में मदद करती है। इंसान के पास अपनी सोच, अपने जज्बात और अपने रिएक्शंस को कंट्रोल करना आसान होता है, और यही तीन चीजें मिलकर फ्यूचर को शेप करती हैं। द सीक्रेट ने दुनिया को ये याद दिलाया कि हर इंसान के अंदर एक टीचर छुपा होता है। जब तक हम अपनी इस ताकत को नहीं पहचानते, तब तक हम सिर्फ रिएक्ट करते ही रहते हैं। लेकिन जैसे ही हम इस बात को समझ लेते हैं, जिंदगी धीरे धीरे मीनिंगफुल बनने लगती है। दुनिया भर में द सीक्रेट को जो एक्सेप्टेंस मिली, उसका एक रीजन ये भी था कि लोग अपनी लाइफ को मीनिंग देना चाहते थे। 2006 में पहले डॉक्यूमेंट्री आई, और फिर बुक ने उस मैसेज को और ज्यादा फैला दिया। जब कोई आइडिया फिल्म, टीवी इंटरव्यूज और फिर किताब की शक्ल में आता है दोस्तों, तो आम इंसान को लगता है कि ये सिर्फ थ्योरी नहीं, कुछ प्रैक्टिकल भी होगा। इसी वजह से बहुत से लोगों ने इसे अपनी रूटीन में फिट करना शुरू किया। सुबह उठकर पॉजिटिव लाइन बोलना, अल्लाह का कलाम पढ़ना, शुक्र अदा करना, और साथ ही साथ अपने गोल्स को विजुलाइज करना। भाई दोस्तों, ये चीज़ें सिंपल लगती हैं, लेकिन जब रोज की जिंदगी में स्टेप बाय स्टेप रिपीट होती हैं, तो इंसान का मूड, उसकी सेल्फ टॉक और उसका अप्रोच चेंज होना स्टार्ट हो जाता है। इसी किताब का ग्लोबल इम्पैक्ट सिर्फ फैंस तक लिमिटेड नहीं रहा, क्रिटिक्स ने भी इस पर काफी बात की। भाई दोस्तों, जब कोई चीज़ कंट्रोवर्शियल होती है तो लोग उसे इग्नोर नहीं करते, लोग या तो डिफेंड करते हैं या क्वेश्चन करते हैं, और दोनों सूरत में डिस्कशन बढ़ता है। और डिस्कशन का फायदा ये होता है कि लोग अपनी सोच को एग्जामिन करने लगते हैं। मैं नेगेटिव क्यों सोच रहा हूँ, मैं शिकायत क्यों करता हूँ, मैं शुक्र क्यों नहीं करता।
मैं गोल्स क्लियर क्यों नहीं कर पा रहा। भाई वर्ल्ड इंपैक्ट की बात करें तो द सीक्रेट ने सेल्फ हेल्प इंडस्ट्री को एक नई डायरेक्शन दी। वहीं कुछ बड़े बड़े मीडिया प्लेटफॉर्म्स पर इसका जिक्र हुआ जिससे और ज़्यादा लोगों तक मैसेज पहुंचा। आज भी आप ऑनलाइन देखें तो मैनिफेस्टेशंस, विजन बोर्ड्स, एफर्मेशन, जर्नलिंग, ये सब टर्म्स बहुत कॉमन हैं। ये सब चीज़ें पहले भी मौजूद थी लेकिन ये किताब द सीक्रेट ने इनको मेन स्ट्रीम बनाया। इसका असर एक आम घर तक भी गया। माँ बाप अपने बच्चों को कहने लगे, बेटा पॉजिटिव सोचो। स्टूडेंट्स को सिखाया गया